0: हम अकश्वरुं त्यबै मीहुंगे मच्चं हेकिव वडागन्नवा बेकले खमगा तिमन रसकलांगे त्यबै मीहुंगे गातर रसूलक फनुवीमे फिरआउनुगे गात तिमन रसकलांगे रसूलक फनुविफदैने
1: فَعَصَى فِرْعَوْنُ الرَّسُولَ فَأَخَذْنَاهُ أَخْذًا وَبِيلًا
0: فَهَ فِرْعَوْنُ رَسُولَايَنْ اُرَدُنِ دِنْ تِمَنْ رَسْكَلَاءَنْكِ غَدَ فَدَ وِگِمْوَا عَزَابُكَ هِبَّوْمَكُنْ هِبَّوَا اِ فِرْعَوْنُ هَلَاكُ كُرِوِيمِهِ